ये वंग ती दिले वंग्रेश यखवाशीरिन जारोक्षियार करिन बाहु ब्रा कुष्टिन खुश कुदाइक विरिन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای که چو خورتین مه ای لوانین کرد ای گلی کردستان